सुख जनातै छन् खना त थोक र च्यापुङ खनालाई क्या सारासा पोइन्ट अफ मेगा हर्स एफएम उज्यन्त हो ताको बिरालाल जमा देनी खनाङ हो खना त थोक र च्यापुङ गाई चाहिँ जादुनी खनाङ पान्द हो बहिन खना त थोक थे बोर च्यापुङ छन् खनालाई नै चाहिँ जादु चाहिँ ओ जादु कक्थाइ बेलाइनो तामिना अब कक्थाइ खेले खेले भनौँ तामो हिमालय चाहिँ चिनी खानी बोर रोप्नु न चाहिँ हामजाक सुक्नै बरक नुनु चाहिँ जादु हुने हिँड्नु हया त चाहिँ जादुनी र च्यापुङ चाहिँ जेप्रो खनाओ जादुनी र च्यापुङको नाइ नाइ क्याङ्के हामजाक मुङसिमिनो कुबुलुङ हया दबा अङ्क आबुनी बाँकी न आबुन नाइके एबा आबुन कसल खाइ न चिन पान्दानी बुमुङ भ जादुनी खराङ हिँड्ने नारक जाका चिनी खानी बरक पाए खराङ गतै पाए चाहिँ जेप्रो रिङ्जाको चिनी बुखा गोजाङै थाङ चिनि खा दंथगै थाङ जेफ्रु निनि गानानि बरक नर खरां गोथै बाय कक बितेसाव जेफ्रु निनि गानानि बरक बिनि खरां गोथै बाय बिनि बोखानि गोबां मा ककथाय हुइजा खातिजाक दंमानि कक र जेफ्रु साव जेफ्रु खानि कक हामजाकमानि कक जेफ्रु साव आफ्रु बोसोकसे खा दंथकना बोसोकसे खा सोलांना हाया दाना जों बर' रग जत्न' नायदगौ हामजाखौनो असंसार' अबहाय